एउटा थियो कलेज, कलेजमा थिए दुई सुन्दरी, दुवैको नाम थियो चम्पा। चम्पाका पछाडि लाग्थे केटाहरू। कलेजमा थियो एउटा गायक, अनि एक दिन

0: स्मार्ट मान्छे स्मार्ट तरिका मर्मु बैंकको मोबाइल
1: ब्याङ्क असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
0: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दियो जस्तो
3: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
4: बेरोजगारीलाई हराउ देशलाई जिताउ
5: रोयल ब्याङ्क खुसी बाणी वर्ष खुसी
6: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
7: ल बाबु हजुरकै हाड भरोसामा फुलमा आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिले हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
8: हुन्छ हुन्छ पिर्न गर्नु म छु
9: दाइ यहाँ बस्नुहुन्छ र
8: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछु 5-7 दिनमा सबै सेटल हुन्छ
9: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त होइन
8: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: तपाई कुनै
1: सुयोगवीर
0: सुयोगवीर
1: जोक्स पार बाइ द वे आई एम देव
0: डायरेक्टर
1: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
1: आर्ट्स मोड

0: लाजाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि, कतिन्जेलो यो दलदलमा गालामा गालामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र? फरक छ र? यता हेर्नुहोस्, फरक छ र दाई? तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौला, नाम कमाउला, दाम कमाउला, घर परिवार हेरौँला, बहिनीहरू पढाउला भनेर आइकै होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुऱ्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने? हाप लाग्ला, हाप लाग्ला।
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: लाउ न सुरु गरौँ न ला छिपी भ
1: अनि पाटुलीसँग भिन्ने त नि खै त
2: अनि त्यहाँ छाना कहिले पुऱ्याएछ र
1: तँलाई त मै टेदिन झन् पाटुलीको त आशै नगर
2: त्यसो सर त लाउ आएर जे भन्छौ त्यो मानौ
3: होइन हाम्रा पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी थिए
3: मन्दिर छ मन्दिर छ
1: पहिला शर्त त सुन
0: सुन्दिन र त सुन्दिन
1: यदि बाटुली हारे पुर्णेको स्वास्नी बन्न तयार थिए तर पुर्णे हार्यो भने
0: हार्यो भने
1: यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ
0: ख्याने हो के त विचार
3: कस्तो लाग्यो सर त
4: रसिलो
3: ल सुरु गरौँ
0: ल अलिक छिपेर दिए त
3: ल रङ्गा दिउँ

तिनाको सिन्दुर पोते दुईको धागो चुराओ, तिनाको सिन्दुर पोते दुईको धागो चुराओ, सुन्दर गर्ने औठीले चुन्

0: मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, ए रामै राजा थिए र पोसिता बैतिन रानी।
1: के भयो के भयो गाउँ के
2: अनुसार अब बोक्नु पर्यो हामीले होइन।

0: अचम्मैछ। अनि कतै एउटा लाइट बले त मरिजा। तिमीले सासूआमालाई कल गरेको हामी आउँदैछौँ भनेर?
1: साँच्चै गरेको नि फोन त।
0: ल एफएम पनि चल्दैन त, एकचोटि फोन गर त।
1: नेटवर्कै छैन, कसरी फोन गर्नु?
0: सिटको पछाडि हेर त, टर्च लाइट होला, निकाल त त्यो। मलाई जे शङ्खा लगाइरहेको थियो त्यही नै भयो। अब हुँदा हुँदै सासूआमाको घरमा पनि बत्ती छैन। सब नथालिन्छ छ त यहाँ त।
2: केही समय अगाडि आएको अपरिचित भाइरसले मानव जीवनलाई तहस नहस पारेको छ। संसारभरि अहिले सबै मानव एकअर्कालाई खान तोडिरहेका छन्। के तपाईँ सुरक्षित हुनुहुन्छ र कतै सुरक्षित हुनुहुन्न भने सरकारले व्यवस्था गरेको सेफ हाउसमा आफूलाई सुरक्षित

何？何？何？

0: लगाएको काम फेरि उदाउँदै गयो। सुस्ता सुस्ता सबै साम्य भयो। अपरिचित भाइरसको भ्याक्सिन अर्थात् ओखतीले मानव जीवन फेरि पहिलेको जस्तै हुँदै गयो। बाँकी रह्यो मेरो कुरा, म अहिले पनि जिउँदैछु।
1: भ्याक्सिन प्रयोगको कारण ठिक भएका मानवहरू फेरि पनि भाइरसको चपेटामा आएर एक अर्कालाई खाँदैछन्। फेरि पनि संसार सर्वनाश हुने हो कि भन्ने चिन्तामा छ सरकार यति बेला।
2: तपाईहरू तयार रहनुहोला अर्को युद्धको लागि र अर्को

0: कति भयो हाम्रो
1: फोटो किन खिचाइ यसको
0: फोटो खिचाइ होइन कि आमा प्रभु पेको एपबाट मैले पैसा तिर्न लागेको हेर्नुहोस् कस्तो सजिलो छ प्रभु पेको एप खोल्ने क्युआर कोड स्क्यान गर्ने चाहिएको रकम भर्ने अनि पैसा तिर्ने
1: कस्तो सजिलो रहेछ है फोटो खिचा जस्तो
0: हो नि अब एउटा फोटो साथै खिचौँ है त
2: प्रभु पे वालेट अब मोबाइलमा

बाँच्न मन लाग्छ तिमी साथ भएपछि, हाँस्न मन लाग्छ दुःख घात भए पनि, नाच्न मन लाग्छ ढुक्क आँट भए तिमी, नाच्न मन लाग्छ फुल र पात भए सरी।

ठुलो माग छौ म पात्नु दिन सक्दिन धनी मनको गरिब शरीर महलमा बस्दैन किनबेच गर्नु मेरो चियाको कप होइन दाउ पेस चढ्नु अस्तित्व बेच्नु हक छैन राक्षस बाहेकले तिमीलाई रख्नु पनि सक्दैन सौगात स्वरूप यो त उनले मलाई दिएको मुटु कुरु बिलामा हाँस्नु तिमीले लिएको छैन मैले पिएको काँचो कुरा गर्दैछु मुख तिमीले पिएको फुकाउन जङ्गल लड्दैछु म त जङ्ग पर्दैछु धन्न सुटकारा भो सुन अब टाढा भो औसिया पनि होइन यो जिन्दगी यो सादा भो रङ्गो लाग्छ नि छैन यो सफा मेरो ऐना भो खुसी जीवनको नाम सारी हुनेछ नहाँसेको नि मैना भो जान नारी हुनेछ नराखेको नि फाइदा भयो।

0: यो गीत चाहिँ भ्रष्टाचारी नेताहरूको लागि जसले नेपालीहरूलाई रुवाएको छ।
1: यो एपिसोडलाई अब भने सुरु गर्ने बेला भएको छ। आई वुड लाइक टु कल अपन आवर फर्स्ट कन्टेस्टेन्ट हियर अन स्टेज फर टुडेज एपिसोड। आउँदै हुनुहुन्छ लाइका, म चाहिँ दमाई भन्ने गीत लिएर। सो लेट्स हियर फर लाइका।

लाउँदैन काट नपर्ने त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो पछि मनलाई भयो भारी

भने तिमी बाहुन मसे दमय राजा नै भए पनि मरेर केही लाँदैन बन्दैनौ महान तिमी फाइभ स्टारमा जाँदैमा महान बन्नलाई पहिला हुनु पर्छ राम्रो मन नेपालीले नेपालीलाई दलित भन्दा दुख्छ मन।

बेदलाउँदैन काट्न पनि त्यसैले भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो पछि मनलाई भयो भारी।

कसले भने तिमी बाहुन म चाहिँ दमय राजा नै भए पनि मरेर के लाँदैन बन्दैन महान तिमी फाइभ स्टारमा जाँदैमा महान बन्नलाई पहिला हुनु पर्छ राम्रो मन नेपालीले नेपालीलाई दलित भन्दा दुख्छ।

जिन्दगी र बाध्यता पराई वाची शब्द जस्तो जिन्दगीको बाध्यता पीड़ा पोखेको होइन थाहा छ बाँड्न सक्दिन अरू नि छन् यहाँ धेरै जहिले पनि म किन भोलिकै होला भन्दा भन्दै बित्यो वर्ष दिन सपना छ र पष्ट सङ्घाल्न नि सकिन सेलैन मनको पीड़ा टुक्रा पारी बाँड्न मिल्ने गुलाबको आगा होइन भाँची अन्त्य सार्न मिल्ने परेवा होइन माया समातेर छाड्न मिल्ने भावना टुकी होइन तेल थपेर बाल्न मिल्ने म छैन अरू जस्तो हुन पनि छैन त्यो जुन र तारा मलाई छुन पनि छैन अस्तैका जानीहरूको कमी छैन दुनियाँमा दुखे दुखो चित्त रुन पनि छैन रोएको होइन आमा सबलाई हँसाइरहेको छु सँगै रुनेर हाँस्ने बानी बसाइरहेको छु छेवैको छिमेकीले ठडाको छ कत्रो घर म भने भएको सानो झुप्रो सजाइरहेको छु के गर्ने के नगर्ने बसिरहेको छु सोची आस्तिन्छन् आशा गर्छु भने मेरो दोषी गुनासो छैन तर हिँड्छु पीडा बोकी दसो तिहारे ठिक छ फेरि गर्छु कोसिस सम्हाल्छु आश्वासनले सबै कुरा ठिक हुन्छ रिस उठ्दा रिस देखाउँछु जो मेरो नजिक हुन्छ अमृत भनेर दिन्छन् हातमा पर्दा बिस हुन्छ कुराउँछन् सबले मलाई कुर्न पर्दा रिस उठ्छ स्वार्थ त सबको मनमा कोही नि छैन विशुद्ध जसको साथ आशा गर्थे उही पो रहेछ विरुद्ध अब त शङ्का लाग्छ म नै मेरो शत्रु हो कि कहिलेकाहीँ आफैदेखि आफैलाई नै रिस उठ्छ कमोला भन्थे दुःख झन् रफ्तारमा बढ्दैछ फरक तिमी र ममा सोचाइ हाम्रो अर्कै छ समस्या घरकै छ त्यो पनि झन् बढ्दैछ समानु कसरी मन भित्र भित्रै मर्दैछ अत्यन्त टोलाउँछु यी आँखा पनि झुक्किन्छन् वरिपरि सबेर्छु म बाहेक सब खुसी छन् हुँदा त आफ्नै गर्छन् सबैजना झुम्मिन्छन् नहुँदा कोही नि हुन्न हुन्छ मात्र दुखी मन यो जीवन जिउन सिक्दा सिक्दै आधा जुनेको सबजना माथि हेर्छन् कसलाई मतलब मुनिको सब हुन्छ हुनेको नहुने सँग बिलौना बाँकी चरिनहरू त्यो नि बिस्तारै तिरौला थाहा छैन मायाको बदलामा घृणा पाउँछु किन थाहा छ त्यहाँ जानु हुन्न फर्की फेरि आउँछु किन हालखबर सोध्छन् मलाई उत्तर मेरो यस्तो छ जिउँदैछु एकदम ठिक छु साथी तिमीलाई कस्तो छ रोएको जस्तो छ आँसुले आँखा पखाल्या रिसाको भनौ कि बुझ्ने मान्छे नै नभएका वचन दिएर हिँड्छन् छैन तर निभाका झुकेर लाग्यो भन्छन् मैतिर त्यो निशाना विश्वासमै बिच्छ थाहा छ धोका दिन्छन् भनेर नभन्दै धोका पाए ठाउँको ठाउँ नै लहेर अब त सक्दिन म केही गर्दिन कसैलाई जे गरे गरे हुन्छ यतातिर नहेर मैले जे भोगे सायद बुझ्दैन नि दुनियाँ यो जुनी यस्तै भो म गर्छु अर्को जुनीमा विश्वासमा धोका पाए मैले मान्छे चिनिन चियानी खल्लो लाग्छ गुलियो कम छ चिनीमा म ठिक छु भनौ भने ठिक छ केही नि थाहा छैन गलत छु भनौ भने गल्ती के हो थाहा छैन सायद म पनि म होइन म भित्र पनि म छैन मनले नि भन्छ अचेल म हुँ तर त होइन थाहा छैन मेरो भाग्य कसको भागमा राख्दा छ मर्न मन छैन तर जस्तो तस्तो बाच्या छ सुनाउँछु मेरा पीडा सुन्दै लान्कि भन्ने आशले सुनिदिन्छन् कुरा तर सक्यो पछि हाँस्या छ अन्यमा छु म आफै के छ भयो गडबडी आरामले गर्ने सोच्थे काँचे भयो हडबडी हाँसिन्छु सबको अघि रुन्छु एक्ले धरधरी मन भारी भएको बेला घर लाग्दैन घरधरी म सोच्छु किन यस्तो हुन्छ मेरै भाग्यमा बाकस नआउँछन् सबै मलाई केही नै राख्दैन मैले गरे चाहिँ स्वार्थ उनीहरूको चाहिँ बाध्यता झुटले नि जित्न खोज्छ नअघि निस्छ सत्यता नभनु मनमै कुरा भनु भने कसले सुन्ला कसलाई के मतलब छैन सबजना छन् आफ्नै धुनमा हेर्दा पो राम्रो लाग्छ खासै त्यस्तो छैन जुनमा सम्झिन मन लाग्दैन तर सक्दिन म भुल्न मलाई नि हेर्न मन छ कस्तो हुन्छ भाग्यमानी भाग्य नै छैन लेख्या होला मेरो भाग्यमानी सर्वत बाढेको ठाउँमा म पछाडि पट्टि थिए म आउँदा सर्वत सक्यो पर्यो मेरो भागमा पानी सबै छन् खासमा जाली नाटक गर्ने कति हुन् केटाको कति चाहियो केटीको चाहिँ 32 हुन् कहिलेकाहीँ उठ्छु आधा रातमा एकदम झस्केर भर्खर सपनामा मर्ने अरू होइन मै नै हुँ हातको मोबाइलमै छु म नत्र हुन्छु निन्द्रामा दिन त ज्यानै सके तर अह दिन्न म आफ्ना नै जाली छन् दिन कुनै भिन्नता मन बारी हुँदा उस्तै उस्तै लाग्छ दिन र रात रहर त कहाँ पुगेकै सहनलाई छु म बाध्य सपना आँखामै छन् काँधमा जिम्मेवारी मात्रै दिमागले सोच्छ तर मुटु दुख्छ यो साध्दै मुटु चाहिँ दुख्छ तर दिमागले चाहिँ सोच्छ मात्रै मेरै गल्तीले गर्दा कति ठाउँमा पाछु चोट अरूलाई के चाहिँ भन्नु जब आफूमै छ खोट एकचोटि हेर्न मन छ कसले कति माया गर्छ देख्दै नदेख्ने मलाई एउटा यस्तो जादु होस् रिस मात्र देख्छन् मेरा माया देख्ने छैन कोही आज त सम्मा ल्याछु भोलि चाहिँ के हुन्छ खै माया नि मैले गरे घृणा पनि मैले पाए त्यही पनि थाहा छैन कसरी म नै दोषी भई कहिलेकाहीँ लाग्छ केही हुँदैन सबै छोडिदिन्छु
धकल्न पर्दैन अब म आफै नै ओर्लिन्छु फोर गर्दै हिँड्छन् सबै केही नभनी सोधिन्छु फेरि नि म नै गलत अरू ठिक म दोषी हुँ बाटो नै गलत हो कि गलत मेरो पैताला दो बाटोमा आइपुगे जानु अब खै कता आफै छु दोधारमा म के चाहिँ गरौँ फैसला हेर्दा स्वतन्त्र देख्छु बनाउँदैछु पिञ्जडा सोचेको केही भएको छैन भाचु समयको दास झरेर पात पलायो पलाएन मनमा आस सबसँग हुन्छ भन्थे एउटा केही न केही त खास मसँग भएको भने म र मेरो जिउदो लास जिन्दगी के नै रहेछ जन्म बाँच्यो मर्यो आत्मा आमाको कोखमा सुरु टेक्यो धरती मर्दा घाटमा सोचेर सुरु हुन्छ नसोची हुन्छ समाप्त ससल्दा के चाहिँ गर्यो अर्थ हुन्छ त्यसको मात्र समय पाला फाल्छ खै कि नहुन पर्याप्त सपना गर्न प्राप्त किन यस्तो गाह्रो लाग्छ शब्द चाहिँ हो यो जीवन मिलाई बनाऊ त्यसलाई वाक्य जीवन एउटा यात्रा छोड्नु हुन्न हिँड्न थाक्दा जिन्दगी के नै रहेछ कहिले लाग्छ हो यो रैला हुर्केछु कति छिटो हिजै त लगाएको भैछ कसैको दाजुभाइ छ कसैको कोही हुन्न कतिलाई सबले चिन्छन् कति कथामै गुमनाम हिजो चाहिँ लाग्छ मेरो छेउमा मेरो साथी आज ऊ गयो माथि यो संसारलाई त्यागी कति गुमाए मेरा साथी सुन सबैलाई सम्झछु म आउँदा ठाउँ राख्दिनु नत्र मर्छस् भन्दै छु मलाई नि थाहा छ एक दिन जाने पर्छ त्यो ठाउँमा कोही हुन्न अमर पृथ्वी गरामी पाउँदा सबै थाहा पाउँदा पाउँदै किन लाग्छ कच्चा छु म हाँसोको माहौल हुन्छ चारैतिर बच्चा रुदा जिन्दगी के नै रहेछ हर्ष रोधो नासु खुसी कोही हाँसेर मर्छन् कोही चाहिँ बच्च नासु पुसी चाहिँदैन हिरा मोती चाहिँदैन झुटको खेती चाहिन्छ मात्र सम्झना म मरे भोलि यदि ठिकै छ हेर्दै जाउँ के हुन्छ आउने समय जिउँदैछु खुसी सुके गर्थे मने नभए आसानी बाँकी हुन्न यो शरीर नै नरहे अरूलाई बालै दिन्न केही भन्दिन अब हेर सबै कर्मको खेल भविष्य पार्छ सुनौलो कमजोरी सबमा हुन्छ कमजोर कोही नै हुन्न हो अरूले गर्दा चित्त मैले गर्दा भुल्किन मनमा रिस राख्दिन म घाउदेखि चाहिँ भुल्दिन हारेर हार्दिन म हारमा पनि देख्छु जित हारेर हार्नु भन्दा हारमा जित्ने देख्नु ठिक सपना छ नजिक्न आत्ती गर्नु छ प्रयास सपना मरे होला मर्या छैन मनमा आस आमा म लडे पनि तिम्रो लागि उठ्नेछु बाबाको त्याग पसिना के हो भनी बुझ्दैछु हरेस त खाउला तर हार कहिले मान्दिन म मेरो संसार बचाउन यो संसारसँग जुग्नेछु।

छाया र मेरो एक मन, मेरा दुई मित्रहरू छन् धेरै मात्रैको। अन्धकारमा त छायाले मेरो साथ छोडेर गयो, तर एकजोपन त अझै पनि मेरो साथ नै थियो। तैरेका छन् भावना तैरिरा छु, अगाडि जैछ बना कैदी भाषु।

बाँचुन्जेल धेरै गर्न मन छ, के गर्न मन छ सबलाई सुनाइबस्छु जहाँ जहाँ धाइन्छन्। कोठाबाट निक्लिँदा मनभरि आस बोकेर निक्लिन्छु, फर्केर आउँदा निराश मुटु बोकेर आइन्छ। अनि एक्लै सोध्छु, झरीमा एक्लै रुच्दै हिँड्न त मलाई नै मन लाग्छ, तर मलाई नै झरीमा हिँड्नलाई छाता चाहिन्छ। खुसी आत्मसन्तुष्टिमा हुँदो रहेछ, म साईको भने एक्लै सोच्दै बसे मेरा ती खुसीहरू कहाँ कहाँ पाइन्छ। म आफ्नै चित्त बुझौँ, अरू अरूको चित्त दुख्छ, अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ, केही हुन थाल्छ फेरि सबले भगवान् किन बुझ्छ। प्रार्थना गर्थे मुनि छोड्दै।

जानी हो कि मै मात्र हो अभागी, जे केलाई भन्न मन छ मनमा केही नै नराखी, गलत म होइन आमा गल्ती मान्छु गरे छु, चढ्न मन मलाई निच्छ बारम्बार म झरे छु, कोसिस त गरे केही हो सकेसम्म जस्तो लाग्छ, भागेको कमी भोकी छ यो मेरो।

माथि नुन थर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुपस्ती झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बच्छु शनिबार शनिबार लुगा धोयो नुहायो आयो आइतबार खडेरी लाग्यो जीवन रस्तहरू

पञ्च ठङ्गै छैन, वस्ता नि लाग्छ सबको लाग्दैन, निभन्दिन माया नि गर्छु सबलाई देखाउन चाहिँ जान्दिन, को छ र बुझ्ने मलाई अह कतै देख्दिन, सन्चो बिसन्चो सोध्छन्।

भेटिँदैनन्, सबैले माग्छन् मलाई, मलाई पर्दा केही दिँदैनन्, संसारले स्वार्थी छैन, स्वार्थी मात्र मान्छेहरू, ऊ नमिल्ने भए यो संसार छाडी जान्थे बरु, आफ्नै हातमा खान्थे बरु, मर्नु भन्दा अगाडि सबुस्तै

छु अब यी आँखा के गर्नु पर्ने सब थाहा छ सुरु चाहिँ गर्न बाँकी कसैको चित्त दुखाएमा अहिले माग्छु माफी भर्खर त बुझ्ने भएको छु बाँकी धेरै छ सिक्नलाई नसुनी हुन्न भनी रेजुङ लागेको थिएन ठिक मलाई घमण्ड थियो।

कर्तव्य बोक्न खोज्दैछु त्यस्तैले भारी भएको छु, हरेको होइन आमा थकाइ मारिरहेको छु, आफैलाई सघाइरहेको छु, आफ्नै खुट्टामा उभिन म बिचमा हिँडिरहन्छु, म त्यो एकलोपनलाई इच्छिन्न, त्यो एकलोपनलाई एक्लै छाडी फर्की फेरि आएको छु, बिर्सेको छैन है सबैलाई।

0: यता साइमनलाई ऊ त्यहाँ बसिरहेको छ जन्म कुरा गर्नु.
1: के कुरा गर्नु थियो तपाईँ?
0: जन्म यसो हेल्पमा गुम्दाइसक्नु
1: के हो लैन त जाउँ म कुरा गर्छु. ओ साइमन भाइ के छ खबर?
0: ठिक छ केटा, हो के छ तिमीहरूको हाल खबर?
1: ठिक छ भाइ, चाहे एउटा सानो हेल्प चाहिएको थियो त्यही भएर आएर
0: हेल्प रे. तिमीहरू मसँग हेल्प माग्न आएको?
1: हजुर भाइ.
0: यत्रो बिजी सेड्युल छ, बाघ तिमीहरू अलि सिनियरलाई बोलाइन्छ
1: हुन्छ नि.

0: हामी चोकमा छौँ भाइ।
1: ल ल, त्यही बस्छु, म आउँदै गर्छु होइन।
0: हजुर भाइ,
1: घरको के अवकात हामी देखाउँला।
0: हजुर,
1: त्यो कुरा पछि गरौँला, म त्यहीँ आएर कुरा गर्छु है दाइसँग।
0: हजुर,
1: छिटो नलुगा है भाइ।
0: हुन्छ भाइ।
1: ल ल भाइ, म आउँछु।

0: ओ साईको भाइ, लङ टाइम नो सी, कहाँ थिएस यार? बस न,
1: धेरै बधाई तपाईँलाई नदेखे एउटा कुरा गर्नलाई मात्रै म आइपुगेँ दाइ।
0: के कुरा भन्न?
1: अनि तपाईँहरूले खै मेरो भाइहरू आउँदाखेरि यसरी टाइम आयो कुरा गर्नुभयो अरे, तर तपाईँलाई एउटा कुरा चाहिँ भन्नु मन छ अरे दाइ।
0: भन्न भाइ, के कुरा?
1: नरिसाउनुहोस् है, एउटा कुरा चाहिँ भन्छु है दाइ।
0: नरिसाउनेहरू मेरो भाइले भन्नु,
2: नरिसाउनुहोस् दाइ, एउटा कुरा म भन्छु, उमेरमा हो ठुलो यो कुरा म मान्छु, दाइ पनि भन्छु, रेस्पेक्ट पनि गर्छु, भन्नु मात्र तपाईँ कि मर्छु कि मार्छु, एउटा कुरा छ मनमा दाइ भन्न खोजेको।
0: भन्न भाइ, भन्नु।

पावी चलाउँछौ किन तिम्रो सवारी कानुनको आँखा धेरै कहिलेसम्म चल्छौ एक दिन त अवश्य नियममा चल्छौ परिश्रमको कमाई पो मिठो हुन्छ साथी नियम कानुन त्यसलाई कहाँ हुन्छ जाति।

0: कमाउँछु, दाम कमाउँछु, जहाँ जान्छु म त्यहीँ रमाउँछु। बल भने बल छ, पैसा भने पैसा, आए भएको गए छको डराउने पैसा।
1: कोहीले के खान्छ मेरो, कोहीले मुक्का खान्छ, ल्याङल्याङ गर्नेहरूको हिँड्छु गर्दन रेटी। केटीहरूमा पनि म तिमीलाई नेक्स्ट लेभलको केटी।

Enoxy.

0: हस् हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नु पर्छ।
1: सुन के हो, प्राइज पनि 3 लाख रुपियाँको छ त, जसरी पनि जित्नै पर्छ।
2: डरो जवाफ दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ
3: है त। त्यो जीवेश भाइ
2: ओइ, सुतेर मात्र बस्ने हो? तयारी गर्नु पर्दैन के तालो?
4: हामी पोखरीहरूलाई कसैले जित्न सक्दैन, बुझ्नुभयो?
2: म अहिले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
0: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन, महा खतरा हो। आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यसो पनि गीत गाउँछ र?
4: अनि राग बोकानी अलि सम्हालेर है,
0: हेरौला
1: मुख सम्हालेर बोल्ने।
5: सलाम परमेश्वरले हजुर, कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

म जसरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।

एउटा कम्पिटिसन मात्र नभएर कसैको जीवन मरणको सवाल छ। केटीहरूको धेरै नम्बर आयो भने ठिकै छ, तर कम आयो भने पनि उनीहरूलाई 30 विनर बनाइदिनुहोस्, किनकि हामीलाई भन्दा उनीहरूलाई यो कम्पिटिसन जित्न धेरै आवश्यकता छ।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि अनि थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत भति, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

हाँसो हुन्छ बिरलै सब खनिए म किरणै एको रोटो लाउने कमजोर भित्र पिरले ठाउँमा चिरने बगाउँदैछ बिनाले म अभागिने छु भनी बताउँदैछ निधारले।

0: Thank you. It means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्छ. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागिरहेको
1: छ. तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
0: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द अडियन्स. थ्याङ्क यू.

0: शिष्य आउँदैन कि क्या यार, फोन फोन लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: झन् भने हामीले भइसक्यो झन्।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएर नि त
1: ऊ आइहाल्यो नि।

पहाडहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले केही दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म जाँच दिन। जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: थ्याङ्क यू मिन्स अ लट दाइ.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड MP3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागेको.
1: तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु गिभ फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू.

0: शिष्य आउँदैन कि क्या यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: झन् भने हामी बिर्सिन्छ।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई?